0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्कार श्रोतावृन्द, SBS नेपालीको SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम शुरू गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका बुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति SBS नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौं जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक मंगलबार र बिहिबार दिउँसो 2 बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार अपरान्ह 4 देखि 5 बजेसम्म SBS रेडियो 2 मा पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ। र यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार SBS साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। तपाईँको साथमा छु म दिनिता रिसाल मेलबर्नबाट। र अब भने कुरा गरौं आजको कार्यक्रममा रहेका विषयवस्तुहरू बारे। हरेक बिहिबार झैं हामी शुरू गर्नेछौ साप्ताहिक विश्व समाचारबाट। त्यसपछि समुदायलाई लिएर केही गतिविधि, सामुदायिक गतिविधि सम्बन्धी केही प्रस्तुति हामीसँग रहेका छन्। र त्यस्तै गरी श्रोतावृन्द, अब नेपालको प्रसंगलाई पनि जोड्नेछौ, अलिकति खेलकुदको विषयमा लिएर आएका छौं। अनि स्ट्याण्ड अप कमेडी कतिको हेर्नुहुन्छ हामीले आज त्यही विषयमा एउटा रमाइलो कुराकानी पनि लिएर आएका छौं एकजना नेपाली स्ट्याण्ड अप कमेडियनसँगको।

र यो सँगै आजको प्रश्न पनि यही छ यहाँहरूको लागि, तपाईँलाई सबैभन्दा मनपर्ने नेपाली स्ट्यान्डअप कमेडियन चाहिँ को हो? आफ्नो जवाब पठाउनुहोस्, नम्बर म बताउन गइरहेकी छु 0439799767, नम्बर फेरि पनि एकपटक 0439799767। र तपाईँले हामीलाई फेसबुक,

0: Oye, tú. Sí, tú. ¿Quieres ahorrar $1,000? Pues cámbiate a Spectrum y ahorra $1,000. Garantizado. Solo ten 4 líneas de Spectrum Mobile y te damos internet con fibra óptica gratis para siempre. Sí, internet gratis para siempre. Y ahorra $1,000 garantizados en tu primer año. O cubrimos la diferencia. Visita spectrum.com/gratis para siempre para más información. Spectrum Internet funciona con fibra óptica y se conecta mediante líneas coaxiales. Se aplican restricciones.
1: प्रकोप भएको भनी आशंका गरिएपछि क्रूज जहाजका एक यात्रु अझै पनि सघन उपचार कक्षमा छन्। अर्जेन्टिनाबाट केप वर्ड तर्फ जाँदै गरेको क्रूजमा 3 डच यात्रुको मृत्यु भएको थियो भने 69 वर्षीय एक बेलायती पुरूष जोहान्सबर्ग स्थित अस्पतालमा सघन उपचार कक्षमा उपचाररत छन्। हन्टा भाइरस मुसा र छुचुन्द्रा जस्ता जनावरहरूबाट मानिसमा पनि सर्न सक्ने बताइन्छ। साउथ अफ्रिकाको नेशनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजिजेसका कार्यकारी निर्देशक नाजिर इस्माइलले संक्रमणको जोखिम प्राय विशेष वातावरणमा हुने बताएका छन्।
2: Just to also be clear that usually the hunter viruses most often are not usually spread human to human. Most of the viruses, I'll clarify now. So most of the viruses are normally transmitted through rodent droppings and it's usually in specific kinds of environments. There is a less common variant that occurs in South America that is associated with human-to-human transmission. And based on the Argentinian history, etc., and the travel history of these individuals, we'll still do the confirmation to see whether it is a South American variant.
1: स्ट्रेट अफ होर्मुजमा सामुद्रिक आवागमन पुनस्थापित गर्ने अमेरिकी योजनाको प्रतिक्रिया स्वरूप इरानले उक्त जलमार्गमा रहेका केही जहाजहरूलाई लक्षित गर्दै आक्रमण गरेको छ। अमेरिकी एडमिरल ब्राड कुपरले अमेरिकी व्यापारिक जहाजहरू उक्त स्ट्रेट पार गर्न सफल भएको बताएका छन्। यद्यपि कहिले पार गरे भन्ने स्पष्ट गरिएको छैन, तर इरानले त्यस्तो नभएको दावी गरेको छ। कुपरले डोनाल्ड ट्रम्प प्रशासनले प्रोजेक्ट फ्रीडम नाम दिएको योजना अन्तर्गत स्ट्रेट अफ होर्मुज हुँदै आवागमन गर्ने जहाजहरूको मार्गदर्शन गर्न सैन्य स्रोतहरू तैनात गरिएको बताएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले मानवीय मार्गका रूपमा सो जलमार्गलाई स्थापित गर्ने प्रयास गरिरहेको सन्दर्भमा स्टेफन डुजारिकले अमेरिकी योजना व्यवहारमा कसरी लागू हुनेछ भन्ने अझै स्पष्ट नभएको भनाइराखेका छन्।
3: I think we're still trying to fully understand exactly what this means. But that being said, our position remains the same, that the Strait of Hormuz needs to be reopened. Freedom of navigation needs to be reestablished. We need to see a return of what has been centuries of practice, of common law, which is freedom of navigation in these waters.
1: खेल समाचारमा फुटबल। अस्ट्रेलियाको राष्ट्रिय टोली सकरुजका प्रशिक्षक टोनी पोपोभिचले 19 जूनमा सियाटलमा हुने सकरुज र अमेरिका बीचको विश्वकप खेलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उपस्थित भए आफूले स्वागत गर्ने बताएका छन्। अस्ट्रेलियाका मिडफिल्डर तथा कहिलेकाहीँ कप्तानको भूमिकामा पनि रहने ज्याक्सन अर्वाइनले गत साता फिफाले ट्रम्पलाई पहिलो शान्ति पुरस्कार प्रदान गर्नु संस्थाको मानवाधिकार नीतिको उपहास भएको बताएका थिए। तर विश्वकप अघिको तयारी शिविरका लागि फ्लोरिडाको सरासोटामा जान लागेका पोपोभिचले अमेरिकाको राजनैतिक अवस्थाले आफूलाई चिन्तित नबनाएको बताएका छन्।
4: We've had no issues there, we've casually or obviously professionally with training and playing. And, you know, Jackson's a big boy, he has his opinions and, you know, my focus is on the team and that's not really something that I've wasted any energy on.
1: यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै। एसबीएस नेपालीका अन्य सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस् वा आफ्नो मोबाइलमा एसबीएस अडियो एप डाउनलोड गरेर पडकास्टका रूपमा हाम्रा सामग्रीहरूलाई आफ्नै समयमा सुन्नुहोस्। सोशल मीडिया प्लेटफर्महरूमा फेसबुक, एक्स र इन्स्टाग्राममा हामी एसबीएस नेपालीका नाममा रहेका छौं। लाइक र फलो गरेर हामीसँग जोडिनुहोस्।

0: एजेन्डमा नेपाली कार्यक्रम तपाईँको साथमा छु म दिनिता रिसाल. हामी आइरहेका छौं आज बिहिबार प्रत्यक्ष एसबीएस साउथ एजेन्डमा दिउँसो 2-3 बजेसम्म र तपाईँले हामीलाई पुनः प्रसारण एसबीएस रेडियो 2 अपरान्ह 4-5 बजेसम्म आइतबार पनि सुनिरहनु भएको छ र त्यो सँगै हामीलाई क्याचअप रेडियो पडकास्टमा सुनिरहनुभएका सबै श्रोताहरूलाई फेरि पनि न्यानो नमस्कार मेलबर्नबाट. र अब भने अस्ट्रेलियासँग सम्बन्धित अर्को एउटा विषय जोड्न गइरहेकी छु श्रोतावृन्द. तपाईँले अनलाइन भिडियो गेमहरू कतिको खेल्नुहुन्छ वा त तपाईँको घरमा साना साना उमेरका बालबालिकाहरू वा किशोर किशोरीहरू हुनुहुन्छ होला जसले चाहिँ रोब्लक्स माइनक्राफ्ट जस्ता गेमहरू खेल्नुहुन्छ होला. नाम नसुनेको त कमै हुन सक्छ होइन. यही विषयमा लिएर छ यो अर्को सामग्री चाहिँ श्रोतावृन्द. अब रोब्लक्स र माइनक्राफ्ट जस्ता अनलाइन गेमिङ प्लेटफर्महरू चाहिँ चरमपन्थी समूहहरूले युवाहरूलाई भर्ती गर्न प्रयोग गर्ने एक माध्यमका रूपमा बढ्दो रूपमा प्रयोग हुँदै गएको भनी बताइएको छ. अस्ट्रेलियामा आतंकवादको खतरास्तर सम्भावित अर्थात प्रोबेबल रहेको अवस्थामा सरकारले आतंकवादी सञ्जालहरूले युवा अस्ट्रेलियनहरूलाई उग्रवादी बनाउने प्रयासलाई रोक्न र त्यसलाई अन्य दिशामा मोड्न नयाँ काउन्टर टेररिज्म अनलाइन सेन्टर स्थापना गर्ने पनि घोषणा गरेको छ. र त्यही सन्दर्भमा अब यो विस्तृत रिपोर्ट सुन्नतर्फ लागौं. हिंसात्मक र यथार्थपरक भिडियो गेमहरू लोकप्रिय हुन थालेदेखि नै आलोचकहरूले ती गेमहरूले प्रयोगकर्ताहरूमा हिंसा र आक्रामकता बढ़ाउने भनी चेतावनी दिँदै आएका छन्. तर अर्को हिसाबमा भने वैज्ञानिक अध्ययनहरूले भने यी दावीलाई समर्थन गर्ने पर्याप्त प्रमाण भने पाएका छैनन्. तर यस्ता अनलाइन गेमिङ प्लेटफर्महरू अहिले चरमपन्थी उग्रवादीकरण अर्थात एक्स्ट्रिमिस्ट रेडिकलाइजेशन फैलाउने थलो बन्दै गएका छन्. डिकेन युनिभर्सिटीकी एसोसिएट प्रोफेसर हेलेन यङ भिडियो गेम र चरमपन्थी विचारधाराबारे अनुसन्धान गर्दै आएकी छन्. उनी भन्छन् कि भिडियो गेमहरू हिंसात्मक नै भए तापनि ती आफैमा भने रेडिकलाइज अर्थात उग्रवादीकरण गर्ने किसिमका हुँदैनन् तर ती सञ्चालन हुने माध्यमले भने निकै फरक पार्छ.
1: Gaming as a kind of ecosystem that's made up of digital platforms, of games themselves, and of gamers and different groups of gamers, different kinds of gamers, has been really effectively used by violent extremists, partly because the kind of digital infrastructure, whether that's social media platforms like Discord or Twitch, whether that's kind of in-game communication, is really hard to regulate. And so that's one set of challenges, and that's a kind of technological set of challenges. Those kind of communication technologies are designed to be hard to control, hard to regulate, and so extremists have exploited that.
0: सन् 2010 को दशकको शुरूआतदेखि रोब्लक्स फोर्टनाइट र माइनक्राफ्ट जस्ता अनलाइन गेमिङ प्लेटफर्महरूले निकै चर्चा कमाउन थाले. अहिले दैनिक लाखौं गेमरहरूले खेल्ने यी ओपन वर्ल्ड गेमहरूमा खेलाड़ीहरूले खेललाई आफ्नो इच्छा अनुसार जस्तो रूपमा पनि ढाल्न सक्छन्. आफ्नै रणनीति दुनियाँदेखि लुगासम्म बनाइसकेपछि प्लेयरहरूले आफ्ना साथीहरूलाई गेममा इन्भाइट गरेर च्याट रूमहरू मार्फत कुराकानी गर्न सक्छन् र यिनै च्याट रूमहरूमा युवाहरू आतंकवाद आदि समूहमा भर्ती गर्ने प्रयासको बढ्दो शिकार बनिरहेका छन्. डाक्टर यङ भन्छन् कि सोशल मीडियाको तुलनामा यी गेमिङ प्लेटफर्महरूमा भने अज्ञात व्यक्तिहरूसँग कुराकानी गर्नु सामान्य कुरा हो.
1: Platforms like Roblox and a whole slew of other gaming platforms really give young people access to the world in ways at a scale that they didn't have before, and they're spaces where interacting with people that you don't know, people who you may never know in real life, is really kind of normal. And so in that sense, they've changed what young people might encounter, and they've provided a conduit for extremists to engage with young people, again on a scale that was previously really hard to reach.
0: संयुक्त राष्ट्र संघका अनुसार यो समस्यासँग लड्ने सरकारहरूको जुन क्षमता छ त्यो भन्दा कैयौं गुणा छिटो आतंकवादी संगठनहरूले अनलाइन मार्फत मानिसहरूलाई भर्ती गरिरहेका छन्. युरोप र नर्थ अमेरिकामा सबै आतंकवाद सम्बन्धी अनुसन्धानहरू मध्ये 42% बालबालिकाहरू पाइने गरेका छन् जुन सन् 2021 तुलनामा 3 गुणा बढ़ेको हो. अस्ट्रेलियामा भने सन् 2024 नयाँ आतंकवाद विरोधी कानून लागू भएपछि नयाँ अपराध अन्तर्गत 31 जनामाथि आरोप लागेको छ. तीमध्ये करिब 2/3 नाबालिग रहेका छन्. सोही वर्ष अस्ट्रेलियाको आतंकवाद खतरा स्तर सम्भावित अर्थात प्रोबेबलमा उक्लिएको थियो. यो सन्दर्भमा अस्ट्रेलियाको सुरक्षा तथा गुप्तचर संगठन एजीओका निर्देशक माइक बर्जेस भन्छन् कि

0: Did you know that your Wi-Fi router could be limiting your internet speeds? Especially if it's more than 5 years old. For setup tips on how to get the best out of your NBN connection, visit nbn.com.au/checkyoursetup.
1: People who self-radicalise online often show few, if any, real-world indicators they are mobilising to violence.
2: सन् 2025 को डिसेम्बरमा सिडनीको बन्डाई बीचमा भएको गोलीबारीको घटनापछि गठन गरिएको शाही आयोग रोयल कमिशन अन एन्टी सेमिटिजम एण्ड सोशियल कोहिजनको हालै सार्वजनिक भएको रिपोर्टमा आतंकवाद विरोधी अर्थात काउन्टर टेरोरिज्म फण्डिङको सम्बन्धी चिन्ता व्यक्त गरिएपछि सरकारले अनलाइन गेमिङ र च्याट रूमहरू बढ़दो जोखिम भएको बताएको छ र यसको जवाब स्वरूप सरकारले 7,40,00,000 लगानी गरी एक नयाँ काउन्टर टेरोरिज्म अनलाइन सेन्टर स्थापना गर्ने घोषणा गरेको हो। उक्त केन्द्र मार्फत गुप्तचर विश्लेषक र विशेष अनुसन्धानकर्ताहरूले अनलाइन मार्फत हुने आतंकवादी भर्ती र उग्रवादीकरणको सञ्जाललाई रोक्ने उद्देश्यका साथ अनलाइनमा आफू नै गोप्य रूपमा सामेल हुने बताइएको छ। एजियो आफै यी प्लेटफर्महरूमा सक्रिय नभए हस्तक्षेप गर्न नसकिने बर्जेसको भनाइ छ।
1: The challenge posed by online radicalization and encryption is significant and continues to grow. And this investment will improve our ability to identify and monitor Sunni violent extremists, nationalist and racist violent extremists, anarchist and revolutionary violent extremists, and any other entities that advocate politically motivated violence. And this will make a significant contribution to our collective capabilities to protect Australia and Australians.
2: अनुसन्धानहरूले देखाएका छन् कि पछिल्ला वर्षहरूमा अनलाइन मार्फत हुने युवा उग्रवादीकरणले प्राय किशोर अवस्थासँग सम्बन्धित सामाजिक व्यवहार र संवेदनशीलताहरूको फाइदा उठाउने गरेको छ। परम्परागत भर्ती विधिहरूभन्दा फरक गेमिङ प्लेटफर्महरूमा हुने उग्रवादीकरणको वैचारिक आधार भने अहिले विविध बन्दै गएको पनि पाइएको छ। गृह मामिला मन्त्री टोनी बर्गका अनुसार गुप्तचर निकायहरूले आतंकवाद विरोधी मूल्याङ्कनमा परम्परागत रूपमा नहेरिएका चार नयाँ विशेषताहरूको पहिचान गरेका छन्।
3: Those four features were increasingly we had people being radicalised online, being radicalised fast, having mixed ideology and not necessarily the traditional ideologies that might be attached to terrorism, and finally, people being young. Those four characteristics effectively meant that radicalisation, which we might have always associated with the meeting room, was now also happening in the chat room.
2: एजियो र अस्ट्रेलियन फेडरल पुलिस एएफपीको संयुक्त नेतृत्वमा सञ्चालन हुने भनिएको यो केन्द्रले सरकारी प्रतिक्रियालाई अझ प्रभावकारी बनाउने र प्रारम्भिक चरणमै हस्तक्षेप गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। एएफपी कमिश्नर क्रिसी ब्यारेटका अनुसार आर्टिफिशियल इन्टेलिजेन्सले अनलाइन भर्ती प्रयासलाई अझ सहज बनाइरहेका बेला कानून कार्यान्वयन निकायहरूले पनि त्यही प्रविधिको प्रयोग गरेर त्यसको प्रतिरोध गर्नेछन्।
4: Too many of our young and vulnerable are at the crossroads to crime, and too many are already desensitized to violence given what they have been viewing or creating online. We need to use a combination of human intelligence and artificial intelligence to disrupt and detect the extremist recruiters and inciters while protecting and diverting those at risk.
2: SBS न्यूजका लागि सिडनी ल्याङद्वारा तयार पारिएको सामग्री SBS नेपालीमा सुन्नुभयो। म दिनिता रिसालको आवाजमा र श्रोतावृन्द, यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौं कि यदि हिंसात्मक चरमपन्थी अर्थात भायलेन्ट एक्सट्रिमिज्मको खतरामा तपाईँ वा तपाईँले चिनेको कोही व्यक्ति हुनुहुन्छ भने कल स्टेप टुगेदर हेल्पलाइनलाई कल गर्न सक्नुहुन्छ। सोमबारदेखि शुक्रबारसम्म बिहान 9 साँझ 5 नम्बर भने हो 1800 875 204। र यो सँगै श्रोतावृन्द, अब भने कार्यक्रममा पालो भएको छ पहिलो ब्रेकको, त्यसपछि हामीसँग थुप्रै सामग्रीहरू बाँकी रहेका नै छन्। सुन्दै गर्नुहोस् SBS साउथ एसियनमा नेपाली कार्यक्रम।
5: तपाईँ SBS नेपालीको साथमा हुनुहुन्छ।
6: Landyu brainstorms boat names for the boat he hopes to own.
7: How about fishful thinking? Nah, too cute. Say la vie. Would be better if I was French.
6: Boatyou has a boat covered by Geico, with added 24/7 access to the largest towing fleet on the water. He has the confidence to spend more time on an actual boat.
7: Fantastic voyage. Now we're getting somewhere.
6: Plus, Geico can help Boatyou cover what's on board, too.
7: Oh, I know. Boy, oh boy. Or barely awake. Paddle to the metal. Oh, man. I should do this for a living.
6: It feels good to be Boatyou. It feels good to Geico.
8: यो विज्ञापन नाटीद्वारा प्रमाणित दोभाषीले उल्था गरेको हो।
9: This ad is interpreted by a Naati certified

0: श्रोतावृन्द, हाम्रो योभन्दा अगाडिको कार्यक्रम सुन्नुभएका श्रोताहरूले त अवश्य पनि फ्यासन भन्ने बित्तिकै ठ्याक्कै सही गेस गरिसक्नुभयो होला होइन. हामीले अब हालै न्युयोर्कमा चाहिँ जुन मेट गाला सम्पन्न भएको छ, अब तपाईँ हामीले सोसियल मिडियामा स्क्रोल गर्दै गर्दा तपाईँको पनि सोसियल मिडिया फिडमा मेट गालाका तस्विरहरू भिडियोहरू त अवश्य पनि आए नै होला. त्यही सन्दर्भमा हामीले केही समय अगाडि चर्चित नेपाली फ्यासन डिजाइनर प्रबल गुरुङसँग कुराकानी गरेका थियौं एसबीएसको मेलबर्न स्थित स्टुडियोमा. यहाँ मेलबर्न फ्यासन विक 2026 भइरहेको समयमा र सोही कुराकानीको यो छोटो अंश अब भने फेरि पनि यहाँलाई स्मरण गराउन चाहन्छु.
1: मेरो मुवाले चाहिँ सधैँ पनि के मजिन्थ्यो भने जता गए पनि आफ्नो आइडेन्टिटी भन्ने चाहिँ नबिर्सिन होइन. अनि अनि अर्को चाहिँ उहाँले के भन्नुहुन्थ्यो भने मेरो छोरा छ, मेरो दिदी सबैभन्दा जेठी दाई अनि म, अनि जहिले पनि के भन्छ भने मेरो छोराछोरी चाहिँ यो धरतीको बोझ नहोस् होइन. भन्दाखेरि बच्चामा त बुझिँदैन के भन्नु खोजेको के हो, तर जब उमेर बढ्दै गयो हुन्छ नि स्कुलमा कलेजमा जाने बित्तिकै के थाहा हुन थाल्यो भने मैले मेरो मुवालाई हेरेँ, आफ्नो जसरी आफ्नो जिन्दगी बिताउनु के अरे एभ्री डे जसरी गर्नुभएको छ आफ्नो लाइक मात्रै बाँच्नु भएन वा होइन.
0: र आफ्नै आमालाई सम्झदै नेपाली फ्यासन डिजाइनर प्रबल गुरुङ, र यो अंश चाहिँ मैले आज किन कार्यक्रममा बजाएँ भनेर सोच्दै हुनुहुन्छ भने कतिपयले त सायद थाहा पनि पाइसक्नुभयो होला. करिब साढे दुई हप्ता वा दुई हप्ता अगाडि भनौँ नेपालमा आमाको मुख हेर्ने दिन थियो, र अब हामी अस्ट्रेलियामा चाहिँ अब हरेक मे महिनाको दोस्रो आइतबार चाहिँ मदर्स डे पर्ने गर्छ, जुन भने यही आइतबार 10 मेमा रहेको छ. अब तपाईँले हामीलाई आज बिहिबार सुनिरहनु भएको छ भने दुई दिन जति अझै बाँकी छ, दुई तीन दिन होइन, गिफ्ट हतार हतार किन्न जाने हो कि किनिसक्नु भएको पनि हुनसक्छ केहीले होइन. र अब आइतबारै सुनिरहनु भएको छ भने त अब श्रोताहरूलाई र सबै आमाहरूलाई पनि ह्याप्पी मदर्स डे भनेर पनि हामी मदर्स डेको शुभकामना पनि कार्यक्रममा दिन चाहन्छौँ. र अब प्रबल गुरुङसँगको कुराकानीको पहिलो भाग चाहिँ तपाईँले हाम्रो वेबसाइटमा अहिले कार्यक्रम प्रसारण भइरहेको समयमा पनि गएर सुन्न सक्नुहुन्छ, र अन्य भागहरू पनि हामी बिस्तारै राख्ने नै छौँ पुरा कुराकानीसँगको. र यो सँगै हामी तपाईँ जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन. र यो भन्दै अब मदर्स डेको कुरा गरेपछि मदर्स डे सम्बन्धी गीत त सुन्नु परि नै हाल्यो होइन. र आज चाहिँ अलिक फरक किसिमको एउटा ऱ्याप गीत लिएर आएकी छु, धेरैले सुन्नु भएकै होला, आमा बोलको यो गीत यम बुद्ध फिट मिस.

0: तर श्रोतावृन्द, अब मे 10 अस्ट्रेलियामा मदर्स डे हुँदैछ, त्यही सन्दर्भमा यो गीत सुन्यौं, यम बुद्ध र मिस्टाको आवाजमा रहेको गीत आमा। र यो सँगै अब भने कार्यक्रमको शुरूआतमा भने अब सामुदायिक गतिविधि सम्बन्धी एउटा प्रसंग जोड्ने समय भएको छ। श्रोतावृन्द, दक्षिण पश्चिमी मेलबर्न स्थित सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिका बीच मित्रता शहर सम्झौता सम्पन्न भएको छ। मंगलबार मे 5 विन्डम सिभिक सेन्टरमा आयोजित कार्यक्रममा सिटी अफ विन्डमका मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मान बहादुर खड्काले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौताले दुई नगरबीच आपसी सहकार्य, अनुभव आदान प्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ। र उक्त सम्झौताका बारेमा सिटी अफ विन्डमका उपमेयर जास्मिन हिल, गोदावरी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मान बहादुर खड्का लगायत त्यसका लागि आवश्यक समन्वय गरेका डियन घिसिङसँग सहकर्मी सुशील चालिसेले त्यहाँ पुगेर रिपोर्ट तयार पार्नु भएको थियो। सोही रिपोर्ट अबको प्रस्तुतिमा।
1: दक्षिण पश्चिमी मेलबर्न स्थित सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिका बीच मंगलबार मे 5 विन्डम सिभिक सेन्टरमा सम्पन्न मित्रता सहर सम्झौता कार्यक्रममा सिटी अफ विन्डमका उपमेयर ज्यास्मिन हिललाई यस सम्झौताका महत्व र योजनाहरूका बारेमा सोद्धा उनी यसो भन्छिन्।
2: Today marks an important step of Wyndham City to formalize our relationship with Godawari Municipality. Wyndham have had 66 years relationship with Nepal in the past, and we received a request to form a friendship city with Godawari and a few months ago. So we're very proud that our city is a very diverse city, and this is an important step to continue to form cultural exchange, businesses, and share the learning and between the city and between the two cities. We already have a lot of exchange between the two cities. We're looking forward really to more projects upcoming that we can form between the two cities.
1: गोदावरी नगरपालिकाको प्रतिनिधि मण्डलका तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गरेका प्रमुख कार्यकारी अधिकृत मानबहादुर खड्का यो सम्झौताका उपलब्धिहरूका बारेमा बताउँदै भन्छन्।
3: यसले एउटा मञ्च बनाएको छ, एउटा फोरम क्रिएट गरेको छ। हामीले गर्न चाहिँ के सकिन्छ भने इकोनोमिक कनेक्टिभिटीमा धेरै काम गर्न सकिन्छ। नेपालमा एकदमै धेरै पोटेन्सियल टुरिज्मको छ, त्यसमा पनि गोदावरी नगरपालिकामा नेसनल बोटानिकल गार्डन छ, त्यसमा हर्बेरियम सेन्टर छ, त्यसमा फुलचोकी छ, त्यसमा विभिन्न 18-20 चाडपर्व जात्राहरू छन्, मन्दिरै मन्दिर पाइलैपिच्छे मन्दिरै मन्दिर छन्। त्यसैले यो सांस्कृतिक पर्यटन र पर्यापर्यटन इको टुरिज्मको एकदमै धेरै सम्भावना छ। हामी धेरै अस्ट्रेलियन टुरिस्टहरू यहाँ बसेका नेपालीहरूलाई पनि त्यहाँ लान सक्छौँ। त्यो क्राफ्ट्सहरू अनि फाइन आर्ट्सहरू हाम्रो स्थानीय उत्पादनहरूलाई यहाँसम्म ल्याइपुर्याउन सकिन्छ। यो फ्रेन्डसिप सिटी एग्रिमेन्टले यहाँका राम्रा कुराहरू गभर्नेन्समा, स्मार्ट सिटी गभर्नेन्समा, टेक्नोलोजीमा, इनोभेसनमा जति कुराहरू यहाँ भएका छन् त्यसलाई नेपालमा गोदावरीमा लैजान सकिन्छ।
1: सामाजिक अभियन्ता भनेर चिनाउने डियन घिसिङ, जसले यस सम्झौताका लागि आफूले गरेका पहलहरूका बारेमा यसो भन्छन्।
4: यहाँको भौगोलिकता, यहाँको सामाजिक अवस्थाहरूप्रति मेरो एकदमै उच्च इच्छा पनि जागृत भयो। त्यस कारणले पनि मैले यो नगरपालिकासँग नेपालको एउटा नगरपालिका जोड्नुपर्छ भन्ने मलाई लागेको हुनाले काठमाडौँको नजिकै रहेको गोदावरी नगरपालिका, जहाँ प्राकृतिक र ऐतिहासिक महत्त्वको स्थान रहेको हुनाले त्यो नगरपालिकाको प्रतिनिधिहरू, यसअघि मैले नोभेम्बरको 24 यहाँ एउटा विशेष मिटिङ राखेका थियौँ, त्यही बेला मैले यहाँको नगरपालिकाको प्रतिनिधिहरू, यहाँको सिटी काउन्सिलको काउन्सिलरहरूसँग मैले औपचारिक मिटिङहरू आयोजना गरेँ। त्यस पश्चात यो पछिल्लो दिनमा यो बद्धिदो विकासक्रमले गर्दाखेरि हामीले आजको तिथिलाई तय गरेका थियौँ, जसले गर्दाखेरि एउटा राम्रो किसिमको हामीले सन्देश दिन सकेका छौँ।
0: र श्रोतावृन्द, सिटी अफ विन्डम र नेपालको ललितपुर स्थित गोदावरी नगरपालिका बीच जुन मित्रता सहर सम्बन्धी सम्झौता भएको थियो, त्यो सम्बन्धी यो रिपोर्ट सुन्यौं सहकर्मी सुशील चालिसेबाट। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र सुशीलजी पनि हामीसँग स्टुडियोमा हुनुहुन्छ अहिले। सुशीलजी, स्वागत छ तपाईँलाई कार्यक्रममा। आज
1: धन्यवाद दिन्ताजी। अब सर्वप्रथम त हामीलाई सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमस्कार भन्न चाहन्छु। र भर्खरै हामीले प्रस्तुत गरेको रिपोर्टको बारेमा होइन, यस सम्बन्धी हामी अब एसपीएस नेपाली लगायत अन्य विभिन्न मिडियाहरूले यो समाचार प्रकाशित गरिसकेपछि उक्त सम्झौता कार्यक्रमको बारेमा विशेष गरी भिक्टोरियामा रहेका केही सामाजिक संस्थाका नेतृत्वमा रहनुभएका केही व्यक्तिहरूले यसबारेमा थाहा नभएको भन्दै गुनासो व्यक्त गर्नुभएको मैले जानकारी पाएको छु। आगामी दिनहरूमा यसबारेमा आउँदा कार्यक्रममा प्रस्तुत गर्ने प्रयास गर्ने नै छौँ।
0: र अवश्य पनि श्रोतावृन्द, अब आउँदा कार्यक्रमहरूमा प्रयास गर्नेछौँ प्रस्तुत गर्नको लागि, पडकास्टमा पनि आउने नै छ र त्यसको लागि चाहिँ कार्यक्रम सुन्न नछुटाउनुहोला। कार्यक्रम सुन्ने कहिले र कति बजे भनेर त अघि पनि भनेकी थिएँ, फेरि पनि बताइहाल्छु तपाईँहरूकै लागि। हामी चाहिँ हरेक मंगलबार र बिहिबार दिउँसो 2-3 बजेसम्म एसबीएस साउथ एसियनमा प्रत्यक्ष आउँछौँ र तपाईँले हामीलाई पुनः प्रसारण बिहिबार र आइतबार एसबीएस रेडियो 2 पनि सुन्न सक्नुहुन्छ, त्यो भने अपरान्ह 4-5 बजेसम्म। अनि पडकास्ट चाहिँ कहाँ आउँछ, कसरी थाहा पाउने भनेर सोचिरहनु भएको छ भने चाहिँ सजिलो छ, अनलाइनमा एसबीएस नेपाली पडकास्ट भनेर सर्च गर्नुहोस् र एप्पल पडकास्ट, स्पोटिफाई सबै प्लेटफर्ममा हामी छौँ, फलो गर्नुहोला। र हाम्रो वेबसाइटको ठेगाना भने हो sbs.com.au/nepali। र सामुदायिक गतिविधिकै कुरा गर्दा श्रोतावृन्द, तपाईँले पनि केही कार्यक्रम आयोजना गर्ने विचार गर्दै हुनुहुन्छ भने चाहिँ हामीलाई अवश्य जानकारी दिन नछुटाउनुहोला। हाम्रो साप्ताहिक कम्युनिटी इभेन्ट्स पडकास्टमा हामी राख्नेछौँ। हामीलाई सम्पर्क गर्ने इमेल ठेगाना हो nepali.program@sbs.com.au। यो सँगै कार्यक्रममा पालो भएको छ दोस्रो ब्रेकको, त्यसपछि हामीसँग थुप्रै सामग्रीहरू बाँकी नै छन्। गीत पनि अर्को एउटा सुन्नु परिहाल्यो होइन, मदर्स डेकै सम्बन्धी अर्को एउटा रमाइलो गीत लिएर आएकी छु। सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
5: SBS Radio.
6: What you think of my new saddle, Lizard?
7: Oh yeah, swell, mate. Proper comfy.
6: Just one of the upgrades I've added to this puppy.
7: What else have you got on here?
6: New air intake filter, quick shifter, and a beefy muffler.
7: Well, that's why you ride with GEICO Motorcycle Insurance, so you can cover your custom parts and equipment. Now let's hear that muffler purr.
6: All right, hang on tight to my love handle.

0: advertising.
1: Spectrum Business ayuda a pequeños negocios en todo el país con internet gratis para siempre. En Rochester, nuestro internet con fibra óptica acelera las ideas de este colegio. Y en Austin, un gimnasio transmite sus clases con internet rápido y confiable. Obtén Business Internet Advantage gratis para siempre al obtener 4 líneas de móvil. Visita spectrum.com/gratis-para-siempre para más información. Spectrum Business. Spectrum Internet funciona con fibra óptica y se conecta mediante líneas coaxiales. Se aplican restricciones. Servicios no están disponibles en todas las áreas.
2: SBS को Melbourne State Studio 4 बाटमा आइरहेकी छु र तपाईले हामीलाई सुनिरहनु भएको छ। आज बिहीबार दिउँसो 2 देखि 3 बजे सम्म प्रत्यक्ष SBS South Asian मा र हामी पुनर्प्रसारण भने SBS Radio 2 मा अपराह्न 4 देखि 5 बजे सम्म आइरहेका छौं। श्रोतावृन्द, यदि हामीलाई क्याच अप रेडियो पोडकास्ट मा सुनिरहनु भएको छ भने पनि सबै श्रोताहरूलाई फेरि पनि नमस्कार भन्न चाहन्छु। र तपाईँले हामीलाई यी बाहेक अन्य प्लेटफर्महरूमा पनि सुन्न सक्नुहुन्छ, त्यो जानकारी पनि दिइहालौं। डिजिटल रेडियोमा त एसबीएस साउथ एसियन भइहाल्यो, डिजिटल टीभीको च्यानल 305 अथवा एसबीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। यसै गरी एसबीएस अन डिमाण्डमा पनि हाम्रो कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ। र एसबीएस अन डिमाण्ड भनेपछि अर्को एउटा महत्वपूर्ण जानकारी पनि यहाँहरूलाई दिइहालौं। अस्ट्रेलियाको यात्रा गर्ने मौका छ है तपाईँसँग। यो चाहिँ कसरी भने एपीवाई ल्यान्ड्सदेखि याराबासम्म तपाईँले अस्ट्रेलियाको यात्रा गर्न सक्नुहुन्छ द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रहको साथमा। यस श्रृंखलामा 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ। उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन्। द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड संग्रह अहिले एसबीएस अन डिमाण्डमा निशुल्क स्ट्रीम भइरहेको छ। श्रोतावृन्द, एसबीएस अन डिमाण्डमा तपाईँले पनि केही शोहरू हेरिरहनु भएको छ भने अवश्य पनि हामीलाई बताउन सक्नुहुन्छ, वा केही हेर्न चाहनुहुन्छ भने यो चाहिँ भइदिए हुन्थ्यो जस्तो केही लागेको छ भने पनि हामीलाई मेसेज गर्नुहोस्। हाम्रो नम्बर हो 0439799767। नम्बर फेरि पनि एकपटक 0439799767।
3: एसबीएस नेपाली, एसबीएस साउथ एसियनमा।
2: र श्रोतावृन्द, अब समय भएको छ यो धुनसँगै नेपालबाट यो हप्ताको कुराकानी सुन्ने। हालै चीनमा सम्पन्न 6 एसियन बीच गेम्स 2026 अन्तर्गत महिला कबड्डीमा नेपालले काँस्य पदक हात पारेको छ। श्रोतावृन्द, नेपालले कबड्डी खेल्न थालेको धेरै समय भए तापनि समुद्र नभएको देशका खेलाडीले बीच कबड्डीमा हात पारेको यस सफलतालाई भने सुखद आश्चर्यका रूपमा लिएको छ। र उक्त प्रतियोगितामा नेपालको बीच कबड्डी टोलीको नेतृत्व गरेकी मानमती विष्टसँग उनको अनुभवका बारेमा नेपाल संवाददाता प्रतीक्षा दुलालले कुराकानी गर्नुभएको छ। सोही कुराकानी अब प्रस्तुत गर्न चाहन्छु।
4: चाइनाको अनुभव एकदम बेस्ट रह्यो हाम्रो। अब नेपाल समुद्र बिनाको, उहाँ समुद्र भएका देशहरूलाई हामीले जित्न पाउँदा चाहिँ एकदम खुसी लागिरहेछ।
5: नेपाल समूह बीमा थियो अनि सबै खेलमा चाहिँ अपराजित हुँदै सेमी फाइनल पुगेको थियो होइन। अब विदेशी भूमिमा बिच कबड्डी खेलिरहनु भएको थियो, कस्तो हुँदो रहेछ, कस्तो थियो?
4: अब हाम्रो ठिक्क अपोजिट थियो, हामीले चाहिँ माटोमा खेलेका थियौँ। अन्त बाहिर पनि इन्डिया पनि गएको थियौँ हामी ट्रेनिङ गर्नको लागि, त्यहाँ पनि अब माटोमै खेल्यौँ। 2 चाहिँ हामीले बालुवामा खेल्ने मौका पाएको थियौँ अनि राम्रै भएको थियो। अब माटोमा हामीले सोचेको थियौँ अब बालुवा त हुन्छ, तर त्यस्तो बालुवा अलि मोटो मोटो कण भएको बालुवा र के पोल्ने एकदम त्यो हुन्छ नि तातो समुद्रको छेउमा तपाईँको 36 डिग्री घाममा त्यो त्यस्तो बालुवा खेल्दाखेरि चाहिँ अचम्मै परेको। हामी त सुरुमा खेल्दा त्यो वार्म अप गर्दाखेरि ओहो यस्तो बालुवा कसरी खेल्ने हो भन्ने टाइपको भएको क्या माइन्डमा एकैचोटि। अनि त्यो पछि चाहिँ अब गर्दा गर्दा त्यो हट्दै गयो। अब गेमको जति बालुवा भए पनि जस्तो भए पनि जति 36 डिग्री गर्मी भए पनि खेल्नै पर्छ, हामीले मेडल ल्याउनै पर्छ र हामीले फाइनल लड्नै पर्छ भन्नेतिर फोकस भइयो। होइन
5: भन्नुभयो नि होइन बिचमा खेल्न गाह्रो भयो भनेर, बिच कबड्डी नै खेल्ने भन्ने कुरा चाहिँ कसरी आयो? जस्तै कबड्डी त खेलि नै रहेको हो नेपालले होइन, अन्तर्राष्ट्रिय स्तरमा खेलि पनि रहेछ, मेडलहरू पनि होइन पदकहरू पनि जितिरहेछ।
4: हाम्रो कबड्डी चाहिँ 3-4 प्रकारको छन्, जस्तै बिच कबड्डी, नेसनल स्टाइल कबड्डी, सर्कल कबड्डी, इन्डोर कबड्डी छन्। अनि त्यसैले चाहिँ हाम्रो

0: यो चाहिँ गेमहरू चाहिँ परिराख्छ, तर अब संजोगवशले हामी यो गेममा पार्टिसिपेट हुन पायौँ। योभन्दा अगाडि चाहिँ बिच कबड्डी हामीले पनि खेलेको थिएन, हामीभन्दा सिनियर दिदीहरूले चाहिँ खेल्नु भएको थियो बङ्गलादेशमा। अनि यो बिच कबड्डी पनि हामीले खेल्न पाउँदा चाहिँ म खुसी लाग्यो। अब त्यस्तो अनुभव त केही थिएन बिच कबड्डीको, तर अब ट्रेनिङ गर्दाखेरि मोटिभेट हुँदै गइयो। अब अरू भिडियोहरूबाट पनि देखियो, अब हाम्रो कोचहरूले पनि ट्रेनिङ गराउनु भयो।
1: तर तपाईँहरूले गर्नुभएको ट्रेनिङ यस्तो हुन्छ होला भनेर जसरी सोचेर चाहिँ तयारी गरिराख्नु भएको थियो, र त्यहाँ चाहिँ गएर वास्तविक गेम खेल्दाखेरि चाहिँ फरक महसुस भएन अनुभव?
0: हजुर, फरक अनुभव हो, किनकि हामी त माटोमै खेलिरहेको थियौँ, अनि यहाँ पनि अब धोबीघाटको छेउमा खेलिरहेको थियौँ, अनि हाम्रो चाहिँ ग्राउन्ड छैन नि त। अब हाम्रो अब खोला किनारमा पनि त्यस्तो बालुवाई भएको यस्तो छैन, समुद्र छैन हाम्रो त, त्यसैले हामी चाहिँ अब त्यस्तो सुक्खा बालुवामा चाहिँ प्र्याक्टिस गर्न पाइएन। 2 दिन चाहिँ पायो उता बाहिर, अनि त्यसपछि यता चाहिँ पाएनौँ। अनि ठिक्क अपोजिट नै थियो, हाम्रो सोचेको भन्दा बेग्लै थियो। हाम्रो एउटा चुनौती पनि थियो, हामीले एसियन लेभलमा मेडल ल्याएको पनि थियो 1900 हङ्जाउमा, अनि यो पाला पनि हाम्रो एकदम एसियन लेभलमा चाहिँ ल्याउनै पर्छ। हामीले जुन हामीले थर्ड ऱ्याङ्किङ थियो त्यो ऱ्याङ्किङलाई बिट गर्नै पर्छ, र हामी मेडल विहीन चाहिँ हुनु हुँदैन भन्ने ठुलो चुनौती थियो हामीमा।
1: त जसरी नेपालले चाहिँ समूहको खेलहरूमा चाहिँ एक पछि अर्को जित हात पार्दै गएर अपराजित भएर सेमी फाइनल पुग्यो, सेमी फाइनलमा चाहिँ के भयो खासमा, कस्तो रह्यो?
0: हाम्रो चाहिँ ठिक्क 24 गति चाहिँ पानी हावाहुरी परेको कारणले चाहिँ बङ्गलादेशसँग हाम्रो लिग गेम नै थियो, लिग चरण नै थियो, अनि त्यसमा चाहिँ पानी ठुलो परेर हाम्रो गेम चाहिँ स्थगित रह्यो। स्थगित हुने बित्तिकै हाम्रो 26 गति सर्यो त्यो गेम, अनि 25 गति हाम्रो थाइल्यान्डसँग गेम भयो। 26 गति मर्निङमा चाहिँ हाम्रो 9 बजे चाहिँ तपाईँको बङ्गलादेशसँग भयो। बङ्गलादेश पनि हाम्रै हाराहारीको भएको कारणले गेम टिम चाहिँ हाम्रै लेभलको भएको कारणले हाम्रो एकदम हार्डै पर्यो भनौँ। अनि परेपछि अनि हामीले रेस्ट पर्याप्त हामीलाई रेस्ट पुगेन, हामीलाई सेमी फाइनलमा 3 घन्टा 2.5 देखि 3 घन्टाको बिचमा चाहिँ हामीलाई चाहिँ फेरि सेमी फाइनल खेलाउनलाई गाडीमा हालेर गेम खेल्ने ग्राउन्डमा लिएर आउनुभयो। अनि हामीसँग एकदम कम टाइम के एकदम कम टाइम रिकभरी भएन, अनि खानै त राम्रोसँग पचेको थिएन, अनि त्यसैले चाहिँ अलि लुज हुन पुग्यौँ सेमी फाइनल चाहिँ।
1: तपाईँ त खास एथलेटिक्सबाट चाहिँ आफ्नो खेल जीवन सुरु गरेको, कबड्डीमा चाहिँ कसरी लाग्नुभयो?
0: ए हँ हजुर, म चाहिँ 12 साप पनि खेलेको हो, म चाहिँ स्प्रिन्टर हो, अनि 400 मिटर कुद्थेँ। अनि एक दिन चाहिँ हाम्रो नेपाल प्रहरीमा चाहिँ म आबद्ध छु, तालिम केन्द्रमा चाहिँ एक दिन हाम्रो कबड्डी टिम ट्रेनिङ चाहिँ तालिम केन्द्रमा हुन्छ, त्यहाँ चाहिँ म प्याराबिटमा बसिरहेको थिएँ। लास्ट गेममा चाहिँ दिदीलाई एउटा रेड गर्न दिन्न दिदी भनेर मैले आफैले भनेको रिक्वेस्ट गरेको। लास्ट रेड गर्दाखेरि चाहिँ मैले एकैचोटि चाहिँ कुदाइ कुदाइ गरेर अनि त्यहाँ चाहिँ 4 पोइन्ट ल्याइरहेको थिएँ, अनि दिदीले मेरो खुट्टामा डाइभ हान्दाखेरि चाहिँ मलाई सेन्टर लाइन पुगेर अनि जस मैले त्यो ऊ गरेँ, अनि दिदीले चाहिँ ओहो तेरो त कबड्डीमा राम्रो हुन्छ जस्तो छ मान्नु त्यही भनेर भन्नुभयो। अनि त्योपछि चाहिँ हाम्रो कमान्डर हुनुहुन्थ्यो दिदी एथलेटिक्सको, अनि त्यो दिदीले चाहिँ मलाई ल ठिक छ नि त तिमी कबड्डी खेल्ने भएपछि 15-20 दिनको लागि जाऊ त्यहाँ मौखिक भनिदिन्छु भन्नुभयो। अनि त्योपछि म यता आएँ, अनि मलेसियामा सर्कल कबड्डी थियो, त्यहाँदेखि मैले डेब्यु गरेको हो कबड्डीमा।
1: अब कबड्डी खेल्ने चाहिँ पहिलोचोटि काँस्य पदक लिएर आएको होइन, एसियाली स्तरमै पहिला पनि लिएर आइसकेको छ।
0: हजुर, हाम्रो चाहिँ 1900 एसियनमा हङजाउमा भएको गेममा पनि हामी काँस्य पदक हामीले लिएको थियौँ, अनि त्यसमा पनि एकदम राम्रो भएको थियो, हाम्रो पोल पनि राम्रो परेको थियो, र हामीले ट्रेनिङ पनि एकदम प्रशस्तमै गरेको थियौँ, राम्रो गरेको थियौँ। अनि यो गेममा पनि अब ट्रेनिङ राम्रो भएको थियो, अनि अब यसमा पनि हामी काँस्य पदक लियौँ। अनि अब फाइनल खेल्ने चाहिँ ठुलो धोको अब सपना आधा अधुरै रह्यो भनौँ, किनकि हाम्रो अब लिग चरणको गेम र सेमी फाइनल हाम्रो जुझ नपुग्यो अब टेक्निकल हावाहुरीको कारणले, अनि त्यसैले नत्र अब फाइनल यो पाला धोको पुरा हुन्थ्यो न। अब चाहिँ त्यो टार्गेट चाहिँ हामी विश्व एसियन गेम जापानमा हुने गेमको राखेको छौँ, जो हामी फाइनल खेल्छौँ भन्ने हामी अटुटका साथ र राम्रो लक्ष्यको साथ र राम्रो मेहनत गरेर हामी फाइनल खेल्ने हाम्रो सपना रहेको छ।
2: र श्रोतावृन्द, हालै चाइनामा सम्पन्न भएको 6ौं एसियन बीच गेम्स 2026 अन्तर्गत महिला कबड्डीमा नेपालले काँस्य पदक हात पारेको सन्दर्भमा नेपालको बीच कबड्डीको टोलीको नेतृत्व गरेकी मानमती विष्टसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले कुराकानी गर्दै हुनुहुन्थ्यो। र अब भने

0: फाइनल खेल्ने चाहिँ फाइनलको लक्ष्य बोकेर अझ अगाडि बढ्नेछौँ आउँदा प्रतियोगिताका लागि भनेर बताउँदै थिइन् विष्ट र उनीसँगको पूरा कुराकानी तपाईँले हाम्रो वेबसाइटमा सुन्न सक्नुहुन्छ ठेगाना हो sbs.com.au/nepali वा त आफ्नो फोनमा एसबीएस अडियो एपलाई निशुल्क डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन र यो सँगै श्रोतावृन्द अब भने कार्यक्रममा पालो भएको छ तेस्रो र अन्तिम ब्रेकको तर त्यसभन्दा अगाडि तपाईँलाई आजको हाम्रो एसएमएस नम्बर पनि बताइहाल्छु र अब तपाईँले हामीलाई बिहिबार सुनिरहनु भएको छ वा आइतबार होइन आइतबार त मदर्स डे हो अस्ट्रेलियामा तपाईँको मदर्स डेको लागि सन्देश के छ आफ्नो आमालाई वा तपाईँको जीवनमा चाहिँ आमा भनेर तपाईँको लागि एकदम महत्वपूर्ण व्यक्ति जो हुनुहुन्छ कसैको लागि आफ्नो आमा हुनुहुन सक्छ कसैको लागि आफ्नो परिवारका कोही सदस्य जो पनि हुन सक्नुहुन्छ होइन आफ्नो मदर्स डे मेसेज भने पठाउनुहोस् हाम्रो नम्बर हो 0439799767 अहिलेको लागि भने ब्रेकको पालो
1: एसपीएस नेपाली हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
2: Oye tú.
3: Sí, tú.
2: ¿Quieres ahorrar $1,000? Pues cámbiate a Spectrum y ahorra $1,000. Garantizado. Solo ten 4 líneas de Spectrum Mobile y te damos internet con fibra óptica gratis para siempre. Sí, internet gratis para siempre. Y ahorra $1,000 garantizados en tu primer año. O cubrimos la diferencia. Visita Spectrum.com.

0: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
1: छौँ भनेर अब हामीलाई नियमित पडकास्ट फलो गरेर नियमित पडकास्ट सुन्नुहुने श्रोताहरूलाई त थाहा छ नै होला किनकि पडकास्टमा चाहिँ यो कुराकानी आइसक्यो होइन उहाँहरूले कुन कमेडियनसँगको कुराकानी आउँदैछ भनेर सायद ठम्याइसक्नुभयो होला तर तपाईँले यदि सुन्नुभएको छैन भने पनि बताइहालौँ त्यही नै छ हाम्रो आउँदो प्रस्तुति लेखमणि त्रिताल नेपाली हास्य व्यङ्ग्य र त्यसमा पनि युवा पुस्ताहरूमा पछिल्लो समयमा निकै रुचाइएको स्ट्यान्डअप कमेडी विधामा चिनिएको नाम हो अझ विश्वस्तरमा नै आफ्नो नाम लेखाउन सफल व्यक्ति हुन् त्रिताल भन्दा पनि फरक नपर्ला सन् 2021 गिनिज वर्ल्ड रेकर्डमा सबैभन्दा उचाइमा स्ट्यान्डअप कमेडी गर्ने व्यक्तिका रूपमा आफ्नो नाम दर्ता गराएका उनी हाल भने अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् उनी त्रितालसँग स्ट्यान्डअप कमेडीदेखि जीवनका विभिन्न पाटाहरूबारे सहकर्मी सुनिता पोखरेलले गर्नुभएको रमाइलो कुराकानी अबको प्रस्तुतिमा र उनको नाम चाहिँ धेरैले अशुद्ध उच्चारण गर्ने कुराकानीबाट नै सुरु गरौं
2: मात्र भन्दा अणा हुन्छ अण अणा होइन अनि इङ्ग्लिसमा अणा लेख्नै मिल्दैन अनि त्यही भएर लेखमणि नै भयो
3: अनि कति भयो अस्ट्रेलिया आउनु भएको चाहिँ
2: म 3 वर्ष भइसक्यो 2023
3: कस्तो लाग्यो त अब सुरुमा चाहिँ अस्ट्रेलिया आउँदाखेरि हुन्छ नि अब
2: हलिउड फिल्ममा देखिरहेको जस्तो हुन्थ्यो नि त सुरुमा आउँदाखेरि त त्यो रौनकै बेग्लै नै रमाइलो पनि अचम्म पनि बाटोमा खाल्डो पनि छैन धुलो नि उडेको छैन होइन कस्तो अर्कै क्या अब नेपालमा एउटा परिवेशमा बसिरहेको सुरुमा समुद्र देख्दै दङ्ग परिन्थ्यो अरू कुरा त
3: समुद्र देख्नु भयो सुरुमा
2: सुरुमा त प्लेनबाटै देखेको त्यही देख्दाखेरि नै हुन्छ नि ओहो राति ल्यान्ड भयो त्यो राति नै पनि त्यो ओपेरा हाउस हार्बर ब्रिजहरू देखिन्छ झिलिमिली ओहो कहाँ यस्तो
3: अहिले के गर्दै हुनुहुन्छ अब यहाँ अस्ट्रेलियामा चाहिँ
2: अहिले पढाइ सिद्धाएर अहिले काम गर्दैछु
3: कुन क्षेत्रतिर
2: एमबिए त्यो पढे सिद्धे अब पढ्न वाक्क लाएर अब चाहिँ
3: सक्यो
2: सक्यो बल्ल बल्ल
3: कस्तो बल्ल बल्ल भनेको
2: गाह्रो नि यहाँ पढ्नलाई
3: हो के गाह्रो लाग्यो पढ्नमा
2: त्यो असाइनमेन्ट प्रेजेन्टेसनहरू के हो सिक्दा सिक्दै दुईटा सेमिस्टर सिद्धिन्छ अनि त्यो रिफरेन्स र
3: असाइनमेन्टको नेपालमा खासै अहिले पनि खासै ऊ छैन
2: छैन नि 3 घन्टा लेखेर चोरेर पास गर्ने हुन्छ नि त चोरेर हुन्छ कि सारेर हुन्छ कि कसरी हुन्छ
3: कति वर्ष अगाडि इस्टाब्लिस गर्नुभएको थियो नेपकासमा अथवा स्टार्ट गर्नुभएको थियो
2: 2018 अर्ली डेजबाट 2018 फेब्रुअरी 17 चाहिँ फर्स्ट भिडियो राखेको थियौँ अनि अब कति भयो 8 वर्ष भयो अरे
3: तपाईँकै आफ्नै भिडियो पनि के अरे रमेश अङ्कलको छोरा होइन त्यसमा त 2-3 मिलियन नै पुगिसक्यो अरे
2: मेरो होला 6-7 भिडियोहरू मिलियन क्लबमा पुगेको
3: अनि त्यस्तो भ्युज आउँछ भनेर सोच्नु भएको थियो
2: छँदै थिएन नि सुरुमा त 1000 भ्युज आउँदा नि दङ्ग नि त्यहाँ ओहो 1000 हामीले त त्यतिकै रमाइलोको लागि राखेको थियौँ सुरुमा 1000 हेर्दा ल मान्छेले त हेर्दो रहेछ भन्ने हुन्थ्यो सुरुमा 1000 हेर्दा अब त्यो मिलियनको त अब कल्पनै छोडिदिनु त्यो त हामीले मैले त सोचेकै थिएन क्या इमेजिनै गरेको थिएन यत्रो मान्छेले हेर्छन् भनेर चाहिँ
3: यो के त्यो राखिसकेपछि तत्काल तपाईँहरूले त्यो भ्युज